नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। असह्य संख्यक स्वाधीनता दिवसलाई मात्र एउटा दिन बाँकी रहेको अवस्थामा देशका अरू प्रान्तका साथै असममा पनि जोरदार प्रस्तुत चलेको छ। खानापाडाको पशु चिकित्सा विज्ञान महाविद्यालय खेल मैदानमा आरक्षी र अर्धसामरिक वाहिनीका जवानहरूले परेडको अनुशीलन प्राय सम्पूर्ण पारेका छन्। उल्लेख छ कि विगत वर्षहरू जस्तै यसपालि पनि राज्य सरकारको उद्योगमा खानापाडामा केन्द्रीय रूपले स्वाधीनता दिवस पालन गरिनेछ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले 15 अगस्त बिहान 9 बजी स्वाधीनता दिवसको राष्ट्रिय झण्डा फहराउनेछन्। यसपछि मुख्यमन्त्रीले आरक्षी र अर्धसामरिक वाहिनीलाई अभिवादन ग्रहण गर्नुहुनेछ। यसपालि खानापाडाको स्वाधीनता दिवस कार्यसूचीमा असम आरक्षीका वीरङ्गना सीआरपीएफ, एसएसबी, सीआईएसएफ, बीएसएफ, एनसीसी र डग स्क्वाड लगायत 25 दलले भाग लिनेछन्। स्वाधीनता दिवस पालनको संहति राख्दै वायुसेवाको उद्योगमा हिजो दिघलीपोखरीको युद्ध स्मारकमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। माथिल्लो असममा भएको प्रलयकारी बाढीमा 1,000 कोटीभन्दा धेरै रुपियाँको क्षति भएको छ भनेर मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले प्रकाश गर्दछन्। दिसपुरमा हिजो एउटा पत्रकार बैठकमा शिवसागर, सराइदेव, जोरहाट र गोलाघाट जिल्लामा बाढीमा भएको क्षयक्षति र सरकारले लिएको पदक्षेपको सबै कुरालाई मुख्यमन्त्रीले भने। शिवसागर र सराइदेवलाई नयाँ रूपमा बनाउन परिकल्पना लिएको छ र उहाँले भन्छन् कि राज्य सरकारले बाढीमा सबैभन्दा धेरै क्षति भएको नेपाली खुट्टी, माझगाउँ, बामुन पोखरी, कमला बस्ती अञ्चलमा प्रभावित मानिसहरूलाई लामो योजनाद्वारा सहाय गर्ने चिन्ता चर्चा गरिएको छ। उहाँले साथै भन्छन् कि धेरै परिमाणको गौधन र को क्षति भएका अञ्चलहरूमा दुग्ध उत्पादन केन्द्र बनाउने परिकल्पना लिइनेछ। राज्य सरकारले उद्धार र सहाय अभियान कसरी अगाडि लगेको छ त्यसबारेमा उल्लेख गर्दै डाक्टर शर्माले भन्छन् कि बाढले ध्वंस पारेका जिल्ला 4 को 66,891 परिवारलाई 15,000 गरी 97,34,00,000 रुपियाँ दिएको छ। उहाँले साथै भन्छन् कि बाढमा क्षयक्षतिको मूल्याङ्कनको निम्ति प्रभावित अञ्चलहरूमा जरिप चलाइएको छ। असम अरुणाचल सीमा समस्या चाँडै समाधान हुनेछ भनेर मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले दावी गरेका छन्। उहाँले भन्छन् कि सिमानामा रहेका धेरै संख्यक ग्रामको क्षेत्रमा अरुणाचलसँग सीमा समस्या समाधान गरेको छ। मात्र 5 अञ्चलका 52 ग्राममा अहिले पनि समाधानको लागि पर्खिरहेको छन्। उहाँले भन्छन् कि सीमान्त उन्नयन विभागको जानकारी अनुसार 123 ग्राममा 71 सीमा समस्या समाधान भएको 71 सीमा समस्या समाधान भएको र बाँकी 52 ग्राममा पनि समस्या समाधानतिर अघि बढेको छ। उहाँले भन्छन् कि 5 अञ्चलमा सङ्घात छ र ती 5 अञ्चलको निम्ति असम र अरुणाचलले आञ्चलिक समिति गठन गरेका छन्। 5 अञ्चलका निम्ति एकजना गरी क्याबिनेट मन्त्रीलाई

लिएर एउटा गरेर आञ्चलिक समिति गठन गरिएको छ भनेर जानकारी दिन्छन्। उहाँले साथै भन्छन् कि अरुणाचल सरकारले यस्तो समिति गठन गर्छन् र डाक्टर शर्माले भन्छन् कि अरुणाचल र असमको चुनावको लागि विगत 1-1.5 वर्ष यो समितिले सक्रिय रूपमा काम गर्न सकेका थिएनन्। सरकारले समितिहरू चाँडै सक्रिय गर्नेछ भनेर उल्लेख गर्दछन्। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले आज नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित एउटा कार्यक्रममा 115 जना शिल्पीलाई 2024-25 वर्षको सङ्गीत नाटक एकाडेमी पुरस्कार र फेलोसिप प्रदान गर्नुहुनेछ। पुरस्कार प्राप्तहरूभित्र राज्यका 5 जना विशिष्ट शिल्पी छन्। शिल्पी प्रेम ओझा बरबायन र कथक शिल्पी विपुल चन्द्र दासले 2024 वर्षको लागि एकाडेमी पुरस्कार लाभ गरेका छन्। एकै गरी 2025 वर्षको निम्ति क्षत्रिय शिल्पी मल्लिका कन्दली, क्षत्रिय तथा नृत्य शिल्पी भास्कर ज्योति ओझा र अभिनयका क्षेत्रमा चेतना दासलाई एकाडेमी पुरस्कार लाभ गरेकी छिन्। 2024-25 वर्षको उस्ताद बिस्मिल्ला खान युवा पुरस्कार अघि बढाइएको छ। 2024 वर्षको निम्ति खोलवादक देवजित शैकिया, क्षत्रिय नृत्यका शिल्पी निरञ्जन शैकिया, बरबायन र टोकारी गीतके शिल्पी उस्ताद बिस्मिल्ला खानले युवा पुरस्कार लाभ गरेका छन्। देशका मोट 7 जना विशिष्ट व्यक्तिलाई नाटक एकाडेमी फेलोसिप र एकाडेमी रत्न प्रदान गरिएको छ। आकाशवाणी गुवाहाटीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडिया मेपको 411.5 मिटर, 729 किलोहर्ट्ज साथै 101.6 मेगाहर्ट्जमा र समय यस बेला दिउँसोको 3:23:18 भइसकेको छ। यसका साथै समूह श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा स्वागत जनाउँदै आरम्भ गर्दैछौँ कार्यक्रम। श्रोताबिन, कार्यक्रमको पहिलो चरणमा आउनुहोस् त सुनौ रोजगार समाचार। आसाम पावर जेनेरेसन कर्पोरेसन लिमिटेडमा रिक्त भएका एसिस्टेन्ट म्यानेजर र जुनियर म्यानेजर पदको निम्ति आवेदन मागिएको छ। यसका 10 गरी पद छन्। इलेक्ट्रिकल र सिभिल शाखामा प्रार्थीका निम्ति 6 पद, मेकानिकल शाखामा प्रार्थीका निम्ति 4 पद, ह्युमन रिसोर्स शाखामा प्रार्थीका निम्ति 3 पद, इन्फर्मेसन टेक्नोलोजी शाखामा प्रार्थीका निम्ति 2 पद, इन्स्ट्रुमेन्टेसन शाखामा प्रार्थीका निम्ति संलिष्ट शाखामा बिटेक अथवा 3 पाठ्यक्रम डिप्लोमा रहेको हुनुपर्दछ। ह्युमन रिसोर्स शाखाका पदका क्षेत्रमा

0: माथि एमबीए अथवा पीजीटीजीएम रहेको हुनुपर्छ। मासिक वेतन 37,000 बाट 112,000 सम्म, साथै 14,200 रुपियाँ ग्रेड पे र अरू बोनसहरू रहनेछ। जुनियर म्यानेजर पदका निम्ति संख्या छ 31 वटा। यसका 12 वटा पद इलेक्ट्रिकल शाखामा प्रार्थीको निम्ति छ, 9 वटा पद सिभिल शाखाका प्रार्थीका निम्ति, 6 वटा पद मेकानिकल शाखाका प्रार्थीका लागि र 2 वटा पद इन्फर्मेसन टेक्नोलोजी र इन्स्ट्रुमेन्टेसन शाखाका प्रार्थीको लागि मात्रै छ। प्रार्थी संलिष्ट शाखामा इन्जिनियरिङ डिप्लोमा रहेको हुनुपर्दछ। मासिक वेतन 25,000 रुपियाँबाट 92,000 सम्म, साथै 12,000 रुपियाँ ग्रेड पे र अरू बोनसहरू रहनेछ। यी सबै पदको क्षेत्रमा प्रार्थीको उमेर 21 वर्षदेखि 38 वर्षभित्र रहनुपर्छ। विस्तृत जानकारीको लागि आवेदनको वेबसाइट छ www.apdcl.org। आवेदनको अन्तिम मिति जुनियर म्यानेजर पदको क्षेत्रमा 21 अगस्त र एसिस्टेन्ट म्यानेजर पदको क्षेत्रमा 23 अगस्त। एयरपोर्ट अथोरिटी अफ इन्डिया नामक संगठनमा रिक्त भएका 399 वटा पदको निम्ति आवेदन मागिएको छ। म्यानेजर 260 वटा पद, मासिक वेतन 60,000 रुपियाँबाट 180,000 सम्म, प्रार्थीको उमेर 32 वर्षभित्र रहनुपर्छ। जुनियर एक्जिक्युटिभ पदका संख्या 129 वटा, मासिक वेतन 40,000 रुपियाँबाट 140,000 सम्म छ, प्रार्थीको उमेर 27 वर्षभित्र रहनुपर्दछ। पदअनुसार प्रयोजनीय शिक्षागत योग्यता र अरू तथ्य जानकारीको निम्ति आवेदनको वेबसाइट छ www.aai.aero। आवेदनको अन्तिम मिति आगामी 7 सेप्टेम्बर। रोजगार समाचार यति नै हो। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। श्रोताबिन, कार्यक्रममा अब हामी प्रस्तुत गर्न जाँदैछौँ आज बिहिबार युवा कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौ सुनखरी भोलाजारका श्रोताहरूले प्रस्तुत गरेको एक विविध कार्यक्रम। कार्यक्रमको सञ्चालना छ डम्बर छेत्रीको।
1: नमस्कार, आकाशवाणी गुवाहाटीका समूह श्रोतागणमा सुनखरीसँग बढझारको तर्फबाट म डम्बर छेत्री अभिवादन टक्र्याउँदै हजुरहरूका समक्षमा धेरै गीत र कविता लिएर आएको छौँ। लौ त श्रोतागण, प्रारम्भमा सुन्नुहोस् एउटा झ्याउरे गीत।